0: وزیر اعظم نریندر مودی ازبیکستان اور کرغز جمہوریہ کے 4 دن کے دورے پر روانہ ہو گئے ہیں. انہوں نے کہا ہے کہ ان کے دورے سے اہم نوعیت کی ساجیداری مستحکم ہوگی اور وسطی ایشیا کے ساتھ تہذیبی روابط گہرے ہوں گے. نیپال میں اچانک سیلاب آ جانے کے واقعے میں مرنے والوں کی تعداد بڑھ کر 626 ہو گئی ہے, جبکہ 2000 سے زیادہ لوگ اب بھی لاپتہ ہیں. بھارت نے انسانی بنیاد پر دی جانے والی امداد میں اضافہ کر دیا ہے. امریکی صدر ڈونلڈ ٹرمپ نے وینیزویلا کے ساتھ سب سے بڑے تیل معاہدے کا اعلان کیا ہے. ایران کے صدر پیدشکیان نے کہا ہے کہ ایران امریکہ کے ساتھ بات چیت کے لیے تیار ہے, لیکن وہ انتہائی محتاط ہے. آج کھیل کود کا قومی دن منایا جا رہا ہے. وزیر اعظم نریندر مودی نے میجر دھیان چند کو خراج عقیدت پیش کیا ہے اور کھیلوں سے وابستہ افراد کی لگن کو سراہا ہے. اور آئی ایم ڈی نے اوڈیشہ میں اگلے 2 سے 3 دن کے دوران شدید سے انتہائی شدید بارش سے متعلق اورنج الرٹ جاری کیا ہے. اب خبریں تفصیل سے. وزیر اعظم نریندر مودی آج صبح ازبیکستان اور کرغز جمہوریہ کے اپنے 4 دن کے دورے پر روانہ ہو گئے. روانہ ہونے سے پہلے اپنے بیان میں جناب مودی نے اعتماد ظاہر کیا کہ ان کے دورے سے وسطی ایشیا میں بھارت کی اسٹریٹجک ساجھیداری مستحکم ہوگی اور خطے سے تہذیبی روابط گہرے ہوں گے. انہوں نے کہا ہے کہ حالیہ برسوں میں بھارت اور ازبیکستان کے درمیان اسٹریٹجک ساجھیداری میں خاطر خواہ پیش رفت ہوئی ہے. وزیر اعظم نے کہا ہے کہ وہ تجارت و سرمایہ کاری, ڈیجیٹل کنیکٹیویٹی, دفاع, توانائی کے شعبوں میں باہمی تعاون کو مزید بڑھانے اور وکست بھارت اور یانگی ازبیکستان کے مشترکہ ویژن کو آگے بڑھانے کے سلسلے میں ازبیکستان کے صدر شوکت مرزیوف کے ساتھ بات چیت کے منتظر ہیں. تفصیل ہمارے نامہ نگار سے.
1: بھارت اور ازبیکستان نے 2011 میں اپنے تعلقات کو اہم نوعیت کی ساجھداری کی سطح تک بڑھایا ہے. اس کے بعد سے دو طرفہ تعلقات میں کئی شعبوں میں بڑے پیمانے پر اضافہ ہوا ہے. وزیراعظم کے اس دورے سے بھارت اور ازبیکستان کے درمیان قریبی, کثیر رخی اور بڑھتی ہوئی سیاسی ساجھداری میں اضافہ ہوگا. بات چیت کے دوران باہمی اشتراک کے کئی شعبوں کو شامل کیے جانے اور دو طرفہ تعاون کو مستحکم کیے جانے کے طریقے تلاش کیے جانے کی امید ہے. تاشکند ازبکستان سے سشیل چند تیواری کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں رضی احمد.
0: وزیر اعظم نے کہا ہے کہ کرغز جمہوریہ کے صدر صادر زاپروف کی دعوت پر شنگھائی تعاون تنظیم کی 26th سربراہ کانفرنس میں شرکت کے لیے بشکیک جائیں گے. جناب مودی نے کہا ہے کہ وہ سیکیورٹی, کنیکٹیویٹی اور مواقع کی بنیاد پر خطے کے لیے بھارت کے ویژن کو تیزی سے آگے بڑھانے اور دہشت گردی, علیحدگی پسندی اور انتہا پسندی کی لانت سے پاک خطے کے لیے ساتھی ارکان کے ساتھ مل کر کام کرنے کے منتظر ہیں. وزیر اعظم نریندر مودی کل دن میں 11 بجے آکاشوانی پر من کی بات پروگرام میں ملک اور بیرون ملک کے لوگوں سے اپنے خیالات کا اظہار کریں گے. یہ ماہانہ ریڈیو پروگرام کا 137th نشریہ ہوگا. یہ پروگرام آکاشوانی اور دوردرشن کے پورے نیٹورک, AIR نیوز ویب سائٹ اور نیوز آن AIR موبائل ایپ پر دستیاب ہوگا. اس کے علاوہ اسے آکاشوانی نیوز, DD نیوز, PMO اور اطلاعات و نشریات کی وزارت کے یوٹیوب چینلوں پر بھی براہ راست نشر کیا جائے گا. آکاشوانی سے ہندی نشریے کے فوراً بعد یہ پروگرام علاقائی زبانوں میں نشر ہوگا. نیپال اور تبت میں تباہ کن اچانک سیلاب سے مرنے والوں کی تعداد بڑھ کر آج صبح تک 626 ہو گئی تھی, جبکہ 2000 سے زیادہ افراد لاپتہ بتائے جاتے ہیں. پولیس نے چتون سے 233, نول پراسی ایسٹ سے 158, گورکھا سے 48, نول پراسی ویسٹ سے 47, دھادنگ سے 45, نواکوٹ سے 41, تنوح سے 31 اور رسوا سے 13 لاشیں برآمد کی ہیں. متاثرہ اضلاع میں بچاؤ اور امدادی کاموں کے ساتھ ساتھ لاپتہ افراد کی تلاش جاری ہے. بچائے گئے افراد کو محفوظ جگہوں پر لے جایا جا رہا ہے. وزارت خارجہ نے کل بتایا تھا کہ 320 بھارتی باشندوں کا ابھی تک کچھ پتہ نہیں چلا ہے یا وہ بدھ کو اچانک سیلاب میں لاپتہ ہو گئے تھے. وزارت خارجہ کے ترجمان رندھیر جیسوال نے بتایا کہ تقریباً 100 بھارت نژاد افراد سے بھی, جن کے پاس دوسرے ملکوں کی شہریت ہے, کوئی رابطہ قائم نہیں ہو سکا ہے. وزارت خارجہ کے ترجمان جناب جیسوال نے بتایا کہ ترشولی پن بجلی پروجیکٹ پر کام کرنے والے 63 بھارتی باشندوں کو بچا لیا گیا ہے. جناب جیسوال نے کہا ہے کہ چین کی طرف والے علاقے میں 400 کے قریب بھارتی باشندے محفوظ ہیں اور انہوں نے اپنے کنبے والوں سے رابطہ قائم کر رکھا ہے. سرکار نے وزارت خارجہ میں کنٹرول روم قائم کیا ہے جو رات دن کام کر رہا ہے. کاٹھمانڈو اور بیجنگ میں بھارت کے سفارت خانے باہمی تال میل سے کام کر رہے ہیں. کاٹھمانڈو میں واقع بھارت کے سفارت خانے کا یہ نمبر ہے +9779851316087 +9779701705000 +9779813261117। पीजिंग में भारत के सिफारतखाने का नंबर यह है +86185182845। इसी दौरान भारत ने नेपाल को इंसानी बुनियाद पर दी जाने वाली इमदाद के काम में और तेजी कर दी है। 10 टन की इमदादी सामान लेकर भारत की तीसरी परवाज कल शाम काठमांडू पहुंची। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने वेनेजुएला के साथ सबसे बड़े तेल मुआहदे का ऐलान किया है। वेनेजुएला के साथ ये तारीखी मुआहदा अमरीका को 65 अरब बैरल से ज्यादा के तस्दीक शुदा खाम तेल के जखायर पर अक्सरियती कंट्रोल फराहम करेगा। उन्होंने कहा है कि यह मुआहदा अमरीकी टैक्स दहिंदगान के किसी खर्च के बगैर हासिल किया गया है और इससे कुल अमरीकी तेल के जखायर 2 गुना से भी ज्यादा हो जाएंगे। भारत की खेलों की एक अदीम शान शख्सियत मेजर ध्यानचंद का यौम पैदाइश आज मुल्क भर में खेलों के दिन के तौर पर मनाया जा रहा है। भारत के खेलों के मालामाल विरसे की अहमियत को उजागर करने के लिए यह दिन मनाया जाता है और लोगों की इस बात के लिए हौसला अफजाई की जाती है कि वो खेलों को अपनी रोजमर्रा की जिंदगी का हिस्सा बनाएं। आज का दिन 1 घंटा खेल के मैदान में मौजू के तहत मनाया जा रहा है और इसके 3 अहम सुतून तय किए गए हैं, प्ले, ट्रिब्यूट और मूव। इस मौके पर मुल्क भर में मुख्तलिफ खेलों का एहतमाम किया जा रहा है। दिल्ली में मरकजी वोदरा डॉक्टर मनसुख मांडविया और अर्जुन राम मेघवाल ने क्रिकेट मैच में हिस्सा लिया। वजीर आजम नरेंद्र मोदी ने आज खेलकूद के कौमी दिन के मौके पर भारतीय हॉकी के मायानाज खिलाड़ी मेजर ध्यानचंद को खराज अकीदत पेश किया है। सोशल मीडिया के एक पोस्ट में जनाब मोदी ने कहा कि भारतीय हॉकी में मेजर ध्यानचंद की शानदार कारकर्दगी आने वाली नस्लों को हौसला फराहम करती रहेगी। नौजवानों के उमूर और खेलों के मरकजी वजीर डॉक्टर मनसुख मांडविया ने आज नई दिल्ली में खेलकूद के कौमी दिन के मौके पर भारतीय हॉकी के मायानाज खिलाड़ी मेजर ध्यानचंद को गुलहाय अकीदत नजर किए। मीडिया से बातचीत करते हुए डॉक्टर मांडविया ने कहा कि मेजर ध्यानचंद का यौम पैदाइश मनाने के लिए हर साल खेलकूद का कौमी दिन मनाया जाता है।
2: आज नेशनल स्पोर्ट्स डे के अवसर पर सारे देश में फिट इंडिया मूवमेंट को आगे बढ़ाने के लिए 1 घंटे खेल के मैदान में कार्यक्रम दिया है। आज सुबह से मुझे सूचना मिल रही है लाखों की संख्या हर गली में मैदान में देश के युवा 1 घंटे के लिए खेलने के लिए आए हैं। मुझे खुशी है मोदी जी के नेतृत्व में देश बदल रहा।
0: ईरान के सदर मदूद पेशरजान ने कहा है कि तेहरान अमेरिका के साथ गुफ्तगू के लिए तैयार है, साथ ही वो मोहतात भी है। उन्होंने अपने एक टीवी इंटरव्यू में यह भी कहा है कि अगर अमेरिका समझौते का एहतराम करता है तो ईरान भी उसकी पासबानी करेगा। ईरान के सदर ने कहा है कि जून के अमन समझौते के मफाहमतनामे को फिर से सरगर्म करने के लिए सिफारती कोशिशें मरकूज की जा सकती हैं। भारत के महकमे मौसमियात ने पीर तक के लिए ओडिशा में शदीद से इंतहाई शदीद बारिश से मुतालिक ओरेंज अलर्ट जारी किया है। आइंदा 2 से 3 दिन के दौरान बिहार, मगरबी बंगाल के गंगा वाले इलाके, झारखंड, मध्य प्रदेश, छत्तीसगढ़ और शिमाल मशरकी रियासतों के कुछ हिस्सों में भी शदीद बारिश का इम्कान है। महकमे मौसमियात ने कहा है कि आंध्र प्रदेश, कर्नाटक, ओडिशा, तमिलनाडु, पुडुचेरी और सिक्किम में गरज चमक के साथ तेज हवाएं चल सकती हैं। महकमे मौसमियात ने कहा है कि कौमी राजधानी में अगले 7 दिन के दौरान ज्यादा से ज्यादा दर्जे हरारत में किसी खातिर खा तब्दीली का कोई इम्कान नहीं है। आखिर में खास खबरों की सुर्खियां एक बार फिर। वजीर आजम नरेंद्र मोदी उज्बेकिस्तान और किर्गिज जमहूरिया के 4 दिन के दौरे पर रवाना हो गए हैं। उन्होंने कहा है कि उनके दौरे से अहम नौवियत की साझेदारी मुस्तहकम होगी और वस्ती एशिया के साथ तहजीबी रवाबित गहरे होंगे। नेपाल में अचानक सैलाब आ जाने के वाकये में मरने वालों की तादाद बढ़कर 626 हो गई है, जबकि 2000 से ज्यादा लोग अब भी लापता हैं। भारत ने इंसानी बुनियाद पर दी जाने वाली इमदाद में इजाफा कर दिया है। अमरीकी सदर डोनाल्ड ट्रंप ने वेनेजुएला के साथ सबसे बड़े तेल मुआहदे का ऐलान किया है। ईरान के सदर मसूद पेजेशकियान ने कहा है कि ईरान के साथ अमरीका के साथ बातचीत के लिए तैयार है, लेकिन वो इंतहाई मुहतात है। और आज खेलकूद का कौमी दिन मनाया जा रहा है। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
3: Good afternoon. This is Akashwani.